हङकङबाट उक्त पोर्टमा बस मार्फत मिनीबस मार्फत तथा रेल मार्फत पुग्न सकिन्छ। तत्काललाई उक्त पोर्टमा दैनिक जसो ड्रिल आयोजना गरिने कुरा सुरक्षा सचिव श्री ताङले बताएका छन्। उनका अनुसार उक्त पोर्टको सम्पूर्ण सुविधाहरू सफलतापूर्वक सञ्चालन गर्न सकिने अवस्था भएपछि सर्वसाधारणको लागि उक्त पोर्ट खुला गरिनेछ। हङकङको कन्भेन्सन एन्ड एक्जिबिसन हलमा यतिखेर हङकङ फुड एक्सपो नाम गरेको एउटा अन्तर्राष्ट्रिय इभेन्ट सम्पन्न भइरहेको छ। गत बिहिबारदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय इभेन्टमा विभिन्न देशका खानासँग सम्बन्धित कम्पनीहरूले सहभागिता जनाएका छन् र उक्त इभेन्ट आगामी सोमबारसम्म चल्नेछ। दैनिक बिहान 10 बजेदेखि बेलुकी 10 बजेसम्म खुला रहने उक्त इभेन्टमा प्रवेश शुल्क $30 रहेको छ, तर 65 वर्ष माथिका वृद्धहरू र 10 वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई भने निःशुल्क रूपमा प्रवेश गर्न दिइने भएको छ। उक्त एक्सपोमा विश्वका करिब 1850 कम्पनीहरूले आफ्ना विभिन्न प्रकारका खानाहरू प्रदर्शन गरिएको कुरा यहाँका समाचार संस्थाहरूले जनाएका छन्। यस एक्सपोमा विशेष गरी पूर्वी एसियाली देशहरू जस्तै साउथ कोरिया, ब्रुनाई, इस्टिमोर, थाइल्यान्ड, भियतनाम, सिङ्गापुर, क्याम्बोडिया, फिलिपिन्स, जापान, मेनल्यान्ड चाइना, ताइवान लगायतका देशहरू सहभागी रहेका छन् र विश्वका अन्य देशहरूमा ल्याटिन अमेरिकाबाट कोलम्बिया अनि युरोपबाट ग्रिस लगायतका देशहरूले पनि आफ्ना देशका विशेष प्रकारका खानाहरू उक्त फुड एक्सपोमा प्रदर्शन गरिरहेका छन्। विशेष गरिकन यस वर्षको अन्तर्राष्ट्रिय फुड एक्सपोमा विभिन्न देशमा बनेका चक्लेटहरू, ड्राई फुडहरूदेखि कफी र चियासम्म प्रदर्शनमा राखिएको छ र धेरैजसो बुथमा फ्रीमा विभिन्न प्रकारका खानाहरू अनि पेय पदार्थहरू उपलब्ध हुन्छन्। हङकङका जनताहरूलाई विभिन्न प्रकारका बनावटी र नक्कली स्किमहरूमा लगानीको अवसर अनि लोभ देखाएर हुने ठगीका घटनाहरूमा करिब 15% कमी आएको कुरा हङकङका प्रहरी अधिकारीहरूले बताएका छन्। हङकङ प्रहरी फोर्सकी सिनियर सुपरिन्टेन्डेन्ट फनी कुङ हेङ फनले गत शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा बताएका हुन्। फनी कुङले बताएअनुसार धेरै जस्तो त्यस्ता प्रकारका स्क्यामका घटनाहरू घटाउने अन्य देशमा दर्ता भएका कम्पनीहरू भएको बताएको छ। त्यसै गरी ती कतिपय कम्पनीहरूका विज्ञापनहरू समेत एआई मार्फत निर्माण गरेका छन्। ठगी गर्ने त्यस प्रकारका नक्कली कम्पनीहरू र व्यक्तिहरू कम भए पनि यो वर्ष हङकङका मानिसहरूले त्यस प्रकारको स्क्याममा करिब $1.65 billion गुमाएका छन्। यो वर्ष हङकङमा करिब 2151 त्यस प्रकारका इन्भेस्टमेन्ट स्क्यामका घटनाहरूको भएको रेकर्ड गरेको छ। गत वर्ष उक्त सङ्ख्या करिब 2525 रहेको कुरा पनि परहरूले जनाएको छ। धेरैजसो स्क्यामका घटनाहरू अनलाइन मार्फत भएको बताएको छ। पछिल्लो पटक फन कफी नाम गरेको एउटा स्क्याममा हङकङ र मकाउका जनताहरूले करिब $100 million गुमाएका छन्। भियतनाममा मुख्य कार्यालय रहेको भनेको उक्त कम्पनीका करिब 8 मानिसहरूलाई हङकङ र मकाउ परहरूले पक्राउ गरिसकेको छ। अङ्ग्रेजीमा वेबसाइट निर्माण गरेर भर्चुअल करेन्सीमा लगानी गर्न प्रेरित गर्ने उक्त स्क्याममा हङकङका करिब 225 मानिसहरूले आफ्नो लगानी गुमाएका छन् र तीमध्ये कम लगानी गर्नेहरूले $3,000 र धेरै लगानी गर्नेहरूले करिब $96 लाख लगानी गरेर आफ्नो रकम डुबाएको कुरा हङकङ परहरूले बताएको छ। चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा गत अगस्त 12 दिन निधन भएको छ। झु रोङजी चीनका अत्यन्त चर्चित प्रधानमन्त्रीहरूमध्ये एकजना रहेका छन्। उनलाई चीनको आर्थिक सुधारका फादर पनि भन्ने गरिन्छ। पूर्व प्रधानमन्त्री झु रोङजीकै नेतृत्वमा चीन डब्लुटिओ अर्थात् वर्ल्ड ट्रेड

अर्गनाइजेसनको सदस्य बनेको थियो। झुरोङजीले चीनमा व्यापक मात्रामा आर्थिक सुधारका कार्यक्रमहरू सम्पन्न गर्नुभएको थियो। उहाँकै नेतृत्वमा चीन डब्लुटिओमा प्रवेश गरेपछि विगत 20 वर्षसम्म चीनले तीव्र रूपमा आर्थिक वृद्धि गरेको कुरा अर्थशास्त्रीहरू बताउने गर्छन्। स्वर्गीय प्रधानमन्त्री झु रोङजीको निधनमा दुःख व्यक्त गर्दै हङकङका कार्यकारी प्रमुख सहित हङकङका वरिष्ठ अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्। हङकङका विभिन्न समाचारहरूले झु रोङजीले गरेका आर्थिक सुधारका कार्यक्रमहरू र चीनले गरेको आर्थिक प्रगतिको बारेमा श्रेणीबद्ध समाचारहरू प्रकाशन पनि गरेका छन्। अब नेपालको समाचार। नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब 5 महिनाको हङकङ बसाएपछि केही दिन अगाडि मात्रै नेपाल फर्केका छन्। उनलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न हजारौँको सङ्ख्यामा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू र समर्थकहरू भेला भएको कुरा नेपालका समाचार संस्थाहरूले दिएका छन्। पूर्व प्रधानमन्त्री श्री देउबा नेपालमा जेएनजी आन्दोलन भए पश्चात हङकङ आएर बसिरहेका थिए। विशेष गरिकन नेपालको जेएनजी आन्दोलनपछि बनेको सरकारले उनी र उनकी धर्मपत्नी आरजु देउबालाई विभिन्न प्रकारका आरोपहरू लगाएर पक्राउ गर्ने धम्की दिएपछि उनीहरू सिङ्गापुर हुँदै हङकङ आएको कुरा बताएको छ। पछिल्लो पटक नेपालमा जेएनजीको नेतृत्वमा बनेको सरकारले सन्तोषजनक काम गर्न नसकेको कुरा जनताहरूले महसुस गर्न थालेपछि अहिले देउबा फेरि नेपाल फर्केको बताइन्छ। उनी नेपाल फर्केसँगै नेपालमा फेरि नेपाली काङ्ग्रेसको देउबा पक्षीय समूहको भेला सुरु भएको छ। काठमाडौँको सुकेधारामा गत शुक्रबारदेखि सुरु भएको उक्त भेलामा देशभरका करिब 4600 नेपाली काङ्ग्रेसका प्रतिनिधिहरूले सहभागिता जनाएको कुरा पनि समाचार संस्थाहरूले जनाएका छन्। उक्त भेलालाई शेरबहादुर देउबा, संयोजक शशाङ्क कोइराला लगायत नेताहरूले सम्बोधन गर्ने कुरा पनि बताएको छ। भेलामा राजनीतिक समीक्षा, आगामी योजना लगायत विषयमा प्रतिवेदन पेश गरी छलफल गर्ने कुरा प्रचार विभाग प्रमुख विश्वकर्माले बताएका छन्। यसअगाडि चुनाव हुनुभन्दा अगाडि नै नेपाली काङ्ग्रेस दुई टुक्रामा विभाजन भएको थियो। अर्को समूहको नेतृत्व गगन थापाले गरिरहेका छन्। अब देउबा नेपाल फर्केसँगै दुवै काङ्ग्रेस मिल्छन् या दुईवटा काङ्ग्रेस चिरा परेर जान्छ भन्ने विषयमा अहिल्यै आकलन गर्न नसकिने कुरा नेपालका राजनीतिक विश्लेषकहरूले बताएका छन्।

0: शिक्षा ब्युरोको सूचना सन् 2017-2018 शैक्षिक वर्षदेखि हङकङ सरकारले किन्डर गार्डन एजुकेसन स्किम लागू गरेको छ। यो स्किममा सहभागी हुने सबै किन्डर गार्डनहरूले हङकङ सरकारबाट मान्यता प्राप्त दर्ता कागजात जस्तै रजिस्ट्रेसन सर्टिफिकेट फर किन्डर गार्डन एडमिसन वा किन्डर गार्डन एडमिसन पास हुने विद्यार्थीहरूलाई भर्ना गर्ने गर्दछन्। यदि बच्चाहरूका आमा बाबुहरूले वा अभिभावकहरूले आगामी 2027-28 शैक्षिक वर्षको लागि आफ्ना नानीहरूलाई यस स्किममा दर्ता गर्न चाहन्छन् भने उनीहरूले शिक्षा ब्युरोमा इलेक्ट्रोनिक ईआरसी वा ई एपको लागि यही वर्षको सेप्टेम्बर महिनादेखि नोभेम्बर महिनासम्म आवेदन दिनुपर्नेछ। विशेष गरी सन् 2024 सालको डिसेम्बर 31 वा सोभन्दा पहिले जन्मेका हङकङवासीहरूका बच्चाहरूको लागि यस स्किममा दर्ता गर्न सकिनेछ ताकि ती बालबालिकाहरू आगामी 2027-28 शैक्षिक वर्षमा किन्डर गार्डन भर्ना हुन सकुन्। आवेदन आइएम स्मार्ट एप मार्फत वा इडिबीको वेबसाइट मार्फत गर्न सकिनेछ। आवेदन फारमहरू इडिबीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ र आवेदन फारमहरू होम अफेयर्स डिपार्टमेन्टको डिस्ट्रिक्ट अफिसहरूबाट पनि प्राप्त गर्न सकिनेछ। यस स्किमको बारेमा थप जानकारी प्राप्त गर्नको लागि कृपया इडिबीको किन्डर गार्डन एडमिसन टु सेक्सन फोन नम्बर 3540-6808 वा 3540-6811 सम्पर्क गर्नुहोस्।
1: श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश र साप्ताहिक सन्देश कार्यक्रमको हामी दोस्रो चरणको कार्यक्रममा लागिसकेका छौँ र हामीलाई आशा छ तपाईँहरू एकदमै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने। र आज पनि हामी सदाको साँझमा जस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँहरूका लागि लिएर आएका छौँ र केही जानकारीहरू पनि छ र तपाईँहरूका पत्रहरू पनि हामीले प्राप्त गरेका छौँ र पत्रका लागि चाहिँ एकदमै धेरै धन्यवाद दिन चाहन्छौँ। र आज हामी सामग्रीहरू तपाईँहरूका माझमा राखेर आजको एक घन्टा तपाईँहरूको माझमा हामी रहनेछौँ र आजको पहिलो सङ हामीले राखिसकेका छौँ। यो चाहिँ भक्तराज आचार्यको स्वरमा रहेको जति चोट त दिन्छौ देऊ मायालु भन्ने, र यो गीत सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र आज हामीले यस्तै यस्तै अघि भनिहाले यस्तै मिठा मिठा गीतहरू तपाईँहरूका लागि राख्नेछौँ र आज

धेरै कुराकानी भन्दा पनि मिठा मिठा गीतहरू धेरै राख्ने कोसिस गर्नेछौँ र अब भने हामी अर्को मिठो गीत सुन्नतर्फ लागौँ र यसपछि भने हामी तपाईँहरूका पत्रहरू लिएर आउँ।

स्तन क्यान्सर हङकङका महिलाहरूमा सबभन्दा धेरै देखिने क्यान्सर हो। हरेक महिला हरपल आफ्नो स्तनको बनावट महसुस गर्न सक्ने स्तन सचेत हुनुपर्छ। स्तनमा देखिने कुनै पनि प्रकारका परिवर्तनहरू, जस्तै स्तनको आकार, स्तनको मुन्टा वा छालामा देखिने कुनै प्रकारका गिर्खाहरूदेखि सदैव सावधान रहनुहोला। यदि आफ्नो स्तनमा कुनै पनि परिवर्तनको महसुस गर्नुभयो भने तुरुन्त डाक्टरको परामर्श लिनुहोला। स्तनको क्यान्सरको सुरुवाती चरणमा चेक जाँच गर्नाले तपाईँको जीवन जोगिन सक्छ। स्तन क्यान्सरबाट जोगिन तपाईँले स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ। जस्तै स्वस्थ खाना, नियमित व्यायाम, आफ्नो शरीरको तौल र कम्मरको आकार सन्तुलनमा राखेर र मदिरा सेवन रोकेर तपाईँले स्तन क्यान्सरबाट जोगिन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया www.cancer.gov.hk/breastcancer ठेगानाको वेबसाइटमा भिजिट गर्नुहोस्। हामीले राख्यौँ अर्को मिठो गीत, र यो गीत पनि सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र आजको कार्यक्रममा हामीले यस्तै यस्तै गीत सङ्गीतहरू तपाईँहरूका माझमा राखिरहेका छौँ। र अब नै हामी केही यो वेदरको बारेमा पनि कुराकानी गर्न गइरहेका छौँ। र विशेष गरी गत हप्ता चाहिँ एकदमै गर्मी थियो हङकङमा, 38 लिएर 39 पनि पुगेको थियो टेम्परेचर, जुन चाहिँ एकदमै धेरै हो। हङकङको कुरा गर्ने हो भने चाहिँ हङकङमा चाहिँ हङकङको अब्जर्भेटरले भने जस्तै भने अनुसार चाहिँ यो गर्मी, यो तापक्रम चाहिँ 40 वर्ष पछि मात्रै यति धेरै भएको हो भनेर भनेको थियो। र अहिले चाहिँ अब अस्ति शुक्रबारदेखि चाहिँ पानी परेको छ, अहिले चाहिँ अलिकति शीतल पनि भइरहेको छ। र यो अस्तिको गर्मीको बेला चाहिँ विभिन्न दुर्घटनाहरू पनि, विशेष गरी हिट स्ट्रोक भएर चाहिँ कतिजना हाइकिङमा जानेहरूको डेथ भएको थियो भनेर समाचारमा देखाएको थियो। विशेष गरी एकजना चाहिँ टाइपोमा हाइकिङ गर्दा गर्दै हिट स्ट्रोकको कारणले चाहिँ मृत्यु भएको छ भनेर चाहिँ समाचारमा दिएको थियो। र अर्को पनि एउटा दुःखद घटना चाहिँ यो चुनमुनको बटरफ्लाई बिचमा चाहिँ अब पाकिस्तानी एउटा कपालको चाहिँ पानीमा डुबेर मृत्यु भएको छ। र यो चाहिँ एकदमै यङ कपाल दुईजना थिए, जुन चाहिँ क्याफेटेरिया पनि एउटा ठाउँ छ त्यसको नजिकै चाहिँ अब त्यहाँ बिच छ, त्यहाँ पौडिने बेलामा चाहिँ उनीहरू पानीमा गाडिएको अनुमान गरिएको छ। जहाँ चाहिँ 20 वर्षको श्रीमती र 23 वर्षको चाहिँ श्रीमान दुबईको चाहिँ चुनमुन हस्पिटलमा मृत्यु भएको छ भनेर विभिन्न समाचारहरूले दिइरहेको छ। र हाम्रो साथीहरूले पनि सेयर गरिराख्नु भएको थियो यो समाचार, यो न्युज चाहिँ। र अर्को कुरा चाहिँ, अर्को दुःखद कुरा चाहिँ के हो भने ती श्रीमती चाहिँ 6 महिनाको गर्भवती पनि थिइन् भनेर देखाएको छ समाचारमा, जुन चाहिँ एकदमै दुःखद घटना हो। र हामी चाहिँ के भन्न चाहन्छौँ भने यो अलिकति अब समाचार अनुसार चाहिँ यो अलिकति बेलुकातिर भएको घटना भनेर भनिएको छ। जहाँ चाहिँ जतिखेर चाहिँ अब लाइफगार्डहरू पनि नभएको बेलामा चाहिँ उनीहरू चाहिँ यो बिचमा गाडिएको भनेर भनिएको छ, जुन चाहिँ एकदमै रिस्की कुरा हो। र हामी सबैजनालाई भन्न चाहन्छौँ कि यो रिस्की कुराहरू, स्पेसली अब यो हाइकिङ जाँदाखेरि, यो गर्मी मौसममा हाइकिङ जाँदाखेरि र अब अँध्यारो राति चाहिँ अब स्विमिङ नगर्नको लागि चाहिँ हामी पनि अनुरोध गर्न चाहन्छौँ। किनभने अब यस्ता खालका घटनाहरू कतिखेर घट्छ भन्ने चाहिँ हामीलाई पनि थाहा हुँदैन। र यो यङ कपाल जो हाम्रो पाकिस्तानी मूलबाट थिए, यो चाहिँ एकदमै दुःखद घटना पनि हो। र हामी सबैजनाले चाहिँ यो घटनाबाट आफूलाई चाहिँ कसरी सुरक्षित राख्ने, रिस्कहरूबाट रिस्क चाहिँ नलिने भन्ने पनि अब यो चाहिँ हामीले
ज्ञान लिन सकिन्छ र हाम्रो पाकिस्तानी साथीहरूले पनि अब यो मृत्यु एकदमै दुःख छ र उनीहरूको बडी चाहिँ पाकिस्तान पठाउनको लागि चाहिँ फाइनेन्सियल सपोर्टको लागि पनि आग्रह गरिरहेका थिए र एकदमै दुःखद घटना मैले तपाईँहरूको माझमा सेयर गरेँ र यो सेयर गर्नुको पछाडि चाहिँ मैले भनिहालेँ रिक्स कुराहरू चाहिँ हामीले गर्नुहुन्न र यति भन्दै म अर्को साङ्गीतिक कोसेली पनि तपाईँहरूको लागि राख्न चाहन्छु र यसपछि भने म तपाईँहरूको पत्र लिएर उपस्थित हुनेछु।

बाल दुर्व्यवहारको अनिवार्य रिपोर्टिङ अध्यादेश January 20, 2026 लागू हुने भएको छ। समाज कल्याण, शिक्षा र स्वास्थ्य सेवा क्षेत्रका 25 प्रकारका पेसाकर्मीहरूले कानूनत शङ्कास्पद बाल दुर्व्यवहार बारे रिपोर्ट गर्नुपर्ने हुन्छ। प्रारम्भिक पहिचान र त्यसको इन्टरभेन्सनले बाल बालिकाका लागि फराकिलो र प्रभावकारी सुरक्षा वेब सिर्जना गर्छन्। बाल दुर्व्यवहारको अनिवार्य रिपोर्टिङले बाल बालिकालाई सुरक्षा दिन्छ। हामीले राख्यौँ अरुण थापाको स्वरमा रहेको आँखाको नित खुसी लाने भन्ने एकदमै मिठो गीत, पुरानो गीत। र यो गीत चाहिँ हामीले किन राख्यौँ भन्दाखेरि चाहिँ हाम्रो साथी राई गौतमजीले सुनेर सुनाउन चाहनुभएको थियो यो गीत, र उहाँले आफ्नो पत्रमा यो रिक्वेस्ट गरेर पठाउनु भएको थियो, र म अब भने उहाँको पत्र पढ्नतर्फ लाग्न चाहन्छु। उहाँ लेख्नुहुन्छ, डियर टिकासिस अनि डक्टर छुरा सर, थ्याङ्क यू फर reading my letter. I want to dedicate song Akhako Neet Khushi Lane by by Arun Thapa bhanera lekhnu bhayeko cha. Pakkai pani Arun Thapa ko geet ho yo, ra yo geet chai sampurna Nepali listener haru lai chai sunauna chahanchu. To all Nepalese listener sip bhanera bhannu bhayeko cha, especially Seoul Tennis सोल टेनिस फ्रम 18B भनेर भन्नुभएको छ, र यदि गीत छैन भने चाहिँ अर्को गीत जुनै पनि भए हुन्छ भनेर लेख्नुभएको छ हाम्रो साथी राई गौतमजीले। र आफ्नो पत्रमा एकदमै छोटो मिठो पत्र पठाउनु भएको छ हाम्रो साथीले, र उहाँको नम्बर पनि छ हामीसँग। उहाँले पक्कै पनि हामीले रिड गरिदिनुको लागि चाहिँ अब लेखेर पठाउनु भएको होला। उहाँको नम्बर छ, र उहाँको नम्बर म यहाँ भन्न गइरहेको छु, र उहाँको नम्बर छ 1590025 अर्थात् 1590025। र कसैले हाम्रो साथी राई गौतमजीलाई पत्रचार गर्न मन लाग्यो भने चाहिँ पक्कै पनि यो नम्बरमा हाम्रो साथी राई गौतमजीलाई पत्रचार गरेर साथी बन्न सक्नुहुन्छ। र यो गीत चाहिँ हामीले राखिसकेका छौँ, र आई होप तपाईँको सोल टेनिस 18B उहाँले पनि यो गीत सुन्नुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र अरुण थापाको सङ हामीले राख्यौँ, आँखाको नित खुसी लाने भने, र यो गीत एकदमै पुरानो हो तर पनि एकदमै मिठो गीत। र हामीले आजको कार्यक्रममा यस्तै यस्तै मिठा मिठा गीतहरू राखिरहेका छौँ, र पत्रहरू पनि पढिरहेका छौँ, केही जानकारीहरू पनि राखिरहेका छौँ। र तपाईँहरूलाई यो कार्यक्रम कस्तो लाग्छ पक्कै पनि लेखेर पठाउन सक्नुहुन्छ, र आफ्ना अनुरोधका गीतहरू पनि हामीसँग राख्न सक्नुहुन्छ। र कुराकानी विशेष गरी कस्तो खालको कुराकानी सुन्न मन लाग्छ त्यो पनि पक्कै पनि हामीलाई लेखेर पठाउन सक्नुहुन्छ, र हामीले चाहिँ तपाईँहरूका अनुरोधका गीतहरू र तपाईँहरूले सुन्न चाहनुभएको टपिकमा कुराकानी गर्नेछौँ, अथवा कसैलाई चाहिँ हामीले रेडियो कार्यक्रममा कुराकानी गर्नको लागि चाहिँ इन्भाइट गर्नेछौँ इन्टरभ्यूको लागि। र अब फेरि अर्को मिठो गीत राख्न चाहन्छु, र आउनु सुनौ यो मिठो गीत।

0: कहाँ गर्ने भनेर सल्लाह सुझावको खोजीमा हुनुहुन्छ? रोजगारीको खोजीमा रहेका मानिसहरूलाई निशुल्क रूपमा रोजगारी प्राप्त गर्न सहयोग गर्नका लागि श्रम विभागले विभिन्न ठाउँहरूमा गरेर 13 रोजगारी सेवा केन्द्रहरू सञ्चालन गरेको छ। तपाईँले रोजगारी केन्द्रहरूमा रोजगारी सल्लाहकारहरूलाई भेटेर उनीहरूसँग तपाईँको रोजगारी आवश्यकता बारे पनि छलफल गर्न सक्नुहुन्छ र विशेष रोजगारी सेवाहरूमा भाग लिन सक्नुहुनेछ, जसबाट तपाईँको आफ्नो दक्षता अभिवृद्धि गर्न मद्दत पुग्न सक्नेछ। श्रम विभागले यस प्रकारका सेवाहरू अङ्ग्रेजी र चाइनिजमा उपलब्ध गराउँछ। यदि तपाईँ अङ्ग्रेजी वा चाइनिज बोल्नुहुन्न भने तपाईँका लागि अनुवादक सेवाको पनि व्यवस्था गरिनेछ।
1: यसबाहेक श्रम विभागले हालै मात्र कालुन बेमा निर्माण उद्योग रिक्रुटमेन्ट केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रले विभिन्न निर्माण क्षेत्रका रोजगारी अवसरहरूबारे जानकारी दिनेछ। यसले निर्माण क्षेत्रका कामहरूमा कामदारहरू नियुक्ति र अन्तर्वार्ताहरू लिने अवसरहरू प्रदान गर्न नियमित रूपमा रोजगारी मेलाको पनि आयोजना गर्नेछ।
0: यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि कृपया श्रम विभागको इन्टरेक्टिभ रोजगारी सेवाको वेबसाइट www.jobs.gov.hk/em मा जानुहोस्। राजु लामाको स्वरमा रहेको गीत हेर्दा हेर्दै भन्ने गीत राख्यौ तपाईँहरूको माझमा, र यो गीतमा भने जस्तै अब एकदमै टाइम चाहिँ एकदमै छिटो छिटो जाँदो रहेछ, र यो हामीले म यो रेडियोमा आएको पनि अहिले चाहिँ अब सायद 10 वर्ष

धेरै भइसक्यो, र टाइम चाहिँ एकदमै छिटो फ्लाइ गरेको छ जस्तो लाग्छ मलाई पनि र यो गीतमा भने जस्तै. र मलाई एउटा जानकारी राख्न मन लाग्यो र यो विशेष गरी अब हङकङमा हामीले म्याकडोनल्ड्स एकदमै धेरै खाने गर्छौँ र विशेष गरी हामी नेपालीहरूले चाहिँ नेपालीहरूको एकदमै मनपर्ने खाना पनि हो र यसकै बारेमा चाहिँ एउटा जानकारी छ. एन्टिबायोटिक भेटेपछि चाहिँ हङकङले म्याकडोनल्ड्स एबी बर्गरको बिक्रीमा रोक लगायो भनेर समाचारमा दिएको छ. यो नेपाल खबरमा छापिएको छ. यहाँ लेखेको छ, हङकङमा म्याकडोनल्ड्सले लोकप्रिय इबी बर्गर श्रृङ्खला सबै परिकारहरूलाई अस्थायी रूपमा मेनुबाट हटाएको छ भनेर भनेको छ. र ताइवानमा यस बर्गरमा प्रतिबन्धित एन्टिबायोटिक नाइट्रोफ्युरानको अवशेष भेटिएपछि खाद्य सुरक्षा चिन्ता देखाउँदै यसै गरिएको थियो र सोही रणनीति फास्टफुड चेनले हङकङमा पनि अपनाएको छ. यद्यपि ताइवानमा परीक्षण गरिएको बर्गरभन्दा हङकङमा बिक्री वितरण भइरहेको उक्त बर्गर फरक उत्पादन ब्याचका हुन्. ताइवानमा म्याकडोनल्ड्सले बिहिबार बिहान इबी बर्गर र डबल इबी बर्गरको बिक्री तत्काल रोकेको घोषणा गरेको थियो र एक आयकर्ताले अघिल्लो रात जानकारी गराए अनुसार उत्पादनमा प्रयोग हुने झिङ्गे माछामा फ्याटीको अनियमित ब्याच परीक्षण गर्दा 0.6 ppb पार्ट्स पर बिलियन नाइट्रोफ्युरान र त्यसका रासायनिक अवशेष भेटेका थिए भनेर लेखेको छ र ती खाद्य सुरक्षा सम्बन्धी नियमहरू स्वीकार्य नभएको जनाइएको छ. नाइट्रोफ्युरान एक प्रकारको कृत्रिम एन्टिबायोटिक हो जसको प्रयोग धेरै देशमा प्रतिबन्धित छ. ताइवान स्थित म्याकडोनल्ड सञ्चालकले घटनाप्रति क्षमा याचना गर्दै बुधबार र बिहिबार ती उत्पादन खरिद गरेका ग्राहकहरूलाई रकम फिर्ता गर्ने जनाएको छ र बिहिबार हङकङमा म्याकडोनल्ड्सहरूले म्याकडोनल्ड्सहरूको एपमा इबी बर्गर डबल बर्गर डबल इबी बर्गर र इबी बर्गर विथ पाइनएप्पल्सका परिकार हाल उपलब्ध छैन भनेर उल्लेख गरेको छ र म्याकडोनल्ड्स हङकङले सञ्चार माध्यमहरूलाई दिएको प्रतिक्रियामा सम्भावित सार्वजनिक चिन्तालाई सम्बोधन गर्न र सावधानी स्वरूप इबी बर्गर र त्यससँग सम्बन्धित सबै परिकार अस्थायी रूपमा मेनुबाट हटाएको भनेर भनिएको छ. र तपाईँहरू पनि अब बर्गर स्पेसली यो इबी बर्गर डबल इबी बर्गर भन्ने खाले जुन म्याकडोनल्ड्समा पाइन्छ यो बर्गर्स खाँदै हुनुहुन्छ भने चाहिँ अब नखानको लागि आग्रह गरेको छ र उनीहरूले चाहिँ मेनुबाटै हटाइसकेका छन्। यसको मतलब चाहिँ यो बर्गर्सहरू चाहिँ पाइँदैन म्याकडोनल्ड्समा र यो जानकारी चाहिँ हामी सबैजनाको लागि चाहिँ फाइदाजनक हुनसक्छ किनभने अब हामी धेरैजनालाई चाहिँ म्याकडोनल्ड्स मनपर्छ र यो जानकारीसँगै अर्को मिठो गीत हामी

0: सिक्किम सरकारको सेन्टर फर हेल्थ प्रोटेक्सनले अत्यन्त गर्मीको समयमा लाग्ने गर्मी सम्बन्धी बिमारहरू जस्तै हिट स्ट्रोक र हिट एक्जसनको बारे विशेष ध्यान दिन यहाँका बासिन्दाहरूलाई सचेत गराउँदछ। सुरक्षित रहनको लागि प्रशस्त पानी पिउनुहोस्, अल्कोहल वा क्याफिन सेवन नगर्नुहोस्, खुल्ला प्रकारको कपडा लगाउनुहोस्, हावा चल्ने अनि एयर कन्डिसन भएका स्थानमा सुरक्षित रूपमा बस्नुहोस्, अत्यन्त बल पर्ने व्यायाम नगर्नुहोस् र बाहिर लामो समयसम्म काम नगर्नुहोस्। बाहिर बिहानमा वा बेलुकातिर काम गर्ने योजना बनाउनुहोस्। बाहिरको वातावरणमा काम गर्ने कामदारहरूले नियमित ब्रेक लिनुपर्छ र रुख वा भवनको छाहारीमा आराम गर्ने गर्नुपर्दछ। बालबच्चाहरू, गर्भवती महिलाहरू, वृद्धहरू र दीर्घ रोगीहरू यस प्रकारको रोगबाट बढी खतरामा हुन्छन्, त्यसैले यिनीहरूको विशेष हेरचाह गर्नुपर्दछ। बच्चाहरूलाई बन्द कोठा या गाडीमा एक्लै नछोड्नुहोस्। जब युभी इन्डेक्स उच्च रहन्छ, प्रत्यक्ष सूर्यको किरणले आफ्नो छालामा पर्नबाट जोगिनु पर्दछ। प्रतिरक्षात्मक उपायहरू जस्तै एसएफपी 30 वा सुभन्दा बढी भएको सनस्क्रिन मलम दल्ने र युभी ब्लकिङ चस्मा लगाउने गर्नुपर्दछ। यदि तपाईँले बिमार भए जस्तो महसुस गर्नुभयो वा चक्कर लाग्ने भयो वा टाउको दुख्यो, वमिट आयो वा कन्फ्युजन भयो भने तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस्। स्टे अलर्ट, स्टे कुल एन्ड प्रोटेक्ट योरसेल्फ इन हट वेदर। भिजिट csp.gov.hk फर मोर इन्फर्मेसन।
1: श्रोता साथीहरू, हामीले राख्यौँ एकदमै मिठो गीत, रमाइलो गीत, दम्बर नेपालीको स्वरमा रहेको तिम्रो पाउजु बजाउँदा भनेर। यो गीत पनि सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र तपाईँहरू सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश, र हामी भने आजको कार्यक्रमको अन्तिम अन्तिमतर्फ पनि लागिसकेका छौँ। र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो। र यदि तपाईँहरू हाम्रो रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ

चाहनुहुन्छ, आफ्ना कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ, साथीभाइ इष्टमित्र परिवारहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। र पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ पोस्ट बक्स नम्बर 70200 र तपाईँहरूले चाहिँ अब आफूलाई मनपर्ने गीतहरू पक्कै पनि अनुरोध गरेर पठाउनु होला, पत्रचार पक्कै पनि हामीलाई गर्नुहोला। र आज पनि हामी यस कार्यक्रमको अन्तिममा लागिसकेका छौँ र बिदा हुनुभन्दा पहिले आजको अन्तिम कोसेली तपाईँहरूका लागि छोड्दै हामी पनि